মাজাকিং ও মাজাকিং ঘরি নাই যাইছা কা?

देऊ न छत्ता तिम्रो अङ्गालोमा मग्न गर्न सक्दिन बयान मलाई उसले मही पार्छ लागिरहन्छ झझलको म लेख्दैछु मनले केही दोष छैन कलमको पन्ध्र छ नाखा तर महसुस तिम्रै

अब मलाई म आतुर छु भित्राउन मूल घरमा मनको कारागारमा कैदी बनाई थुनेर राख हाम्रो मायाको सानो संसार हुनेछ थाहा छ अङ्गालोमा बाँध लागिसक्यो आदत र

हटाइ देऊ न छाता तिम्रो अङ्गालोमा मग्न गर्न सक्दिन बयान मलाई मुस्कानले मोहित पार्छ लागिरहन्छ झगलको म एक मनले के दोष छैन कलमको भन्दछ नाखा तर महसुस तिम्रै

देखिसकेका छु साथ र माया केवल त्यति मात्र देऊ लेखिराख्नेछु हाम्रो जिन्दगीको कथा यहाँका खोल्ला तिमीलाई नै भेटिरहन देऊ कहिले पनि तिमीलाई म दाँच दिन जुनसँग जे जस्तो छौ तिम्रो सबै कुरा सुन्दर छ कुर्न मन छैन धेरै अब मलाई

बिताइ देऊ न छाता तिम्रो उज्यालोमा मग्न गर्न सक्दिन बयान मलाई मुस्कानले मोहित पार्छ लागिरहन्छ झझलको म हेर्दैछु मनले के दोष थिएन कलमको भन्दछ नाखा तर महसुस तिम्रै

0: शिष्य आउँदैन क्या हो यार, फोन फोन लाग्दैन, डान्स प्र्याक्टिस गर्न ढिलो भइसक्यो
1: भने हामी खुसी छौँ।
2: न्यू मेम्बर आएको थियो, न्यू मेम्बर लिन गएको हो नि त,
1: ऊ आइहाल्यो नि।

0: सुन्नुहोस् न,
1: भन्नुहोस् न,
0: के भन्थ्यो आज मेरो बोयफ्रेन्ड लिन आउनु भ्याउँदैन अरे, त्यही भएर तपाईँहरू दुईजना मध्ये मलाई एकजना घर पुर्याउनु सक्नुहुन्छ दाई?

0: 这些歌。他是你，他是那么你输你。
1: 哎，算上了。

0: Mar Malatai Givana.
1: Bye, Sarah.

0: पुस्तकको पाइटी अब हुँदैन, अब मेरो लागि चाका फिट गर्नुपर्छ।
1: तेरो लागि
0: मलाई हेल्प गर्नु परेन
1: छोरी।

हामीलाई बाहेक हुनुपर्छ, हामी सिन्दुर हाल्दैन, ए सिन्दुर नहाल्नु पर्दैन।

सर्वलाई बिना विभागीय मन्त्रीमा नियुक्त गरिएको छ भन्ने छ। चार मन्त्रीहरू सहित अहिलेको मन्त्रीमण्डल अब 93 सदस्य बन्न गएको छ। आजै प्रधानमन्त्री उद्घाटनका क्रममा ढोका खोल्ने